मलाई एक प्रोडक्सन गर्ने मौका अवश्य दिनुहोला।

Thank you.

हामीहरू पूर्वी कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यस्तै महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा

0: 600 सहयोग अनुदान कोठामा कार्यरत शिक्षकको साविक कार्यसाविक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। मन्त्री परिषद बैठकको निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
1: सार्वजनिक बाल विकास संस्था विद्यालय कर्मचारी र विद्यालय शरीरका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु 5,000 खण्डले वृद्धि गर्ने, अर्को माध्यमिक तह कक्षा 9-10 प्रारम्भिक तह कक्षा 8-6 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
0: यसै बीच अब शिक्षकहरूको जुन आन्दोलन अन्तर्गत विभिन्न मात्र मुद्दाहरू राज्य आएका थिए केही सम्बोधन भएको पनि सरकारले दावी गरेको छ। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 रुपियाँबाट बढेर 48,058 रुपियाँ पुगेको छ। आधारको तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रुपियाँबाट 38,203 रुपियाँ कायम गरिएको छ। यसरी सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकार आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रुपियाँ थप भएको छ। नयाँ व्यवस्था अनुसार यसरी सहजकर्ताको मासिक पारिश्रमिक 12,000

0: सबैका प्रिय पदार्थ र जङ्क सेवन सकेसम्म कम गरौँ।
1: हरेक बार खाना चाहिँ भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कमजोरका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पुसिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य
2: बाट पनि सिआइएनको साझा खबर सुनिराख्नु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। आजको नागरिकको पहिलो पृष्ठमा बजेट पारण भई हप्ते पारण सबै

0: हुन्छ त्यो टिकै रहनु पर्यो, देखिनु पर्यो, त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पक्षीबाट मासु उत्पादन हुन्छ त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्य मासु स्वस्थ मासु उत्पादन हुन्छ। पशु स्वस्थ छ कि छैन भनेर कहिले भन्ने नै हो त, पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन, तर कहिले काहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन्। पशु पहिले भोजन पूर्व जाँच हुनु पर्यो, बध पछि पनि मासु जाँच गर्नु पर्यो, अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
1: गाउँघरतिर भन्ने पनि मासु पवित्र पूर्व चाहिँ परीक्षण गरेर ताप्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ, चलनमा छ नि त, त्यसरी पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ हुन्छ कि हुँदैन?
0: अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेका छौँ, मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काँटा काटेको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ र यो फ्रेस हो भन्ने। अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यहीनिर हो कि अहिलेसम्म हामीले बध गर्नु पूर्व पशु जचाउनुपर्छ, बध गरिसकेपछि भने मासुको जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भनेर त्यहाँ चिन्ह हुनुपर्छ, चिन्ह लगाउनु पर्छ, अनि मात्रै उपभोक्ताले ढुक्कसँग यी विज्ञद्वारा जाँच गरिएको मासु हो नि भनेर बिना कुनै हिचकिचाएर ढुक्कासँग मासु प्रयोग गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था
1: मासुको रङ राम्रो छ भने त्यो स्वस्थ मासु
0: हुनु पनि सक्छ, नहुन पनि सक्छ, दुइटै कुरा छ। रङ त हामी हेर्दा राम्रै देखेका छौँ, तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि। स्वस्थ हुन पनि सक्छ, नहुन पनि सक्छ, आन्तरिक अङ्गहरूमा कहिलेकाहीँ रोगयुक्त हुन सक्छ, जुन त्यसै कारणले मासु प्रस्ताव छ, मासुको निरीक्षण आवश्यक हो। राम्ररी पाक्यो भने रोग लगाउने भाइरसहरू मर्छन् भन्ने भन्न सकिन्छ, महँगो हुँदैन, गुणस्तरीय हो भन्ने कुरा चाहिँ कसलाई ग्यारेन्टी गर्न सकिँदैन। मासुको आफ्नो प्राकृतिक अन्त हुन्छ, प्राकृतिक हो, त्यति मात्रै पर्याप्त हुँदैन। सरकार, उपभोक्ता, मासु व्यवसाय र पशु चिकित्सक सबैको सबैसँग सम्बन्धित छ, सबैको भूमिका छ।
1: मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो,
0: त्यसैले हामी भन्छौँ कसैलाई झुन्ड्या।

Thank you.

ভাষা

Definitivamente.

0: सधैँ मजाले सन्देश
1: साथीहरू
2: प्रश्न

संभावित कारण भए स्थानीय बासिन्दासँग छलफल समेत गरिएको थियो। सुरत भाषेपछि थोरा सवारी साधन तर जातमा समस्या भइरहेको अवस्थामा तत्काल तालादी ग्राम हालेर खाल्नु

शरीर कमजोर जस्तो अनुभव हुने यस्ता धेरै समस्याहरू आउँछन्।

त्यसकारण भएछ

आवश्यक रूपमा उनी गाली गर्ने छप्काउने त्यसो गर्नु झन् चिन्तित र भयभीत हुन सक्छ। यो उमेरमा अनेक किसिमको मनमा होला, साथीभाइको माध्यमले अथवा घर परिवारकै अरू सदस्यहरूको माध्यमले उसलाई बुझाउने खोज गर्छ। डक्टर कालु लग्ने

0: स्वावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एक पटकको परिचय पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो
1: गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता, नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता। यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधीय अस्पताल बाँसकडीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
3: अस्पतालले प्रदान गर्ने सेवाहरू
1: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
3: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
3: प्यारालाइसिस भई मुख बाँधिने, नसा च्यातिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्यातिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
3: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा भाँचडीमा जाँच गरी
1: सम्पर्क नम्बर 084-0012 र 4-0012-10 कौशल्य अस्पताल बाँसकडी ख।

वर्षमा 2082 तिरासीमा यस नगरकोटी नगरपालिकाका विभिन्न कुरामा गठन भई कृषि विकास शाखामा दर्ता भएका क्रियाशील कृषक समूहहरू नवीकरणमा नयाँ गठन भई दर्ता नभएका दर्ताहरूलाई इच्छुक कृषक समूहहरू दर्ताका लागि तपसिल बमोजिमका आवश्यक कागजातहरूसहित यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात् 2083 अझौ 16 गतेभित्र यस पालिकाको कृषि विकास शाखामा निवेदनले दर्ता तथा नवीकरण गर्नका सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित फारम विधान नमुना र निवेदनको लागि बाँसुरी नगरपालिका कृषि विकास शाखा र देउराकला कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ। समूह वितरणको हकमा अनुसूचित 2 बमोजिम समूह नवीकरण निवेदन। अनुसूचित 7 बमोजिम विवरण समूह नवीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूहका प्रमाणपत्र प्रतिलिपि समूहको छाप अध्यक्षको फोटो अध्यक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित 2 बमोजिम समूह नवीकरण निवेदन अनुसूचित 7 बमोजिम विवरण पूर्ण रूपमा अनुमोदित विधान विपक्षी समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वैज्ञानिकको सिफारिस समूह गठनको निर्णय सहित 3 पटक समूहको मासिक बैठक तथा बजट रेकर्ड प्रतिलिपि वार्षिक कार्ययोजना समूहको छाप र सदस्यको फोटो बाँसुरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय बाँसुरी बर्दिया।

समस्या तो एक तरह से सवाल है।

ప్రతిదానికి ఉంటే

0: धेरै ठाउँबाट त्यस्तो सिफारिसहरू आएर उपधाराहरू पनि सफल उपधारहरूले दिइसकेको छु र अब घाउ खतिरा जस्तो सबै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूमा हामीहरू औषधि प्राप्त गर्ने गर्छौँ। जस्तै मासुको लागि मेरो फोन नम्बर 98 86 128 98 86 128 98 20 21 41 हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोला। धन्यवाद।
1: इस हिसाब से सौ फुट से धीरे फिर हुई वो जो कोई ये हिसाब था कि जम रस्ता या सिटी को भी रस्ता रही हो बढ़िया फिर वो बहुत बजती है और फिर बहुत काटती
2: हो रेडियो को बताया कि 15 या 15 16 साथ में कहा

0: Johnny was at East of East.
1: रेडियो द्वारा जनहित बजारी संदेश।

সকলে দ্বারা দেখতে দ্বারা আছি আমরা সেটা ভালো এই যা সম্বন্ধে

0: মনে হয় না হচ্ছে মজা আমি থাকার সময়
1: তাড়াতাড়ি

accentuada, són hipnosaris senzills.

0: Sunt
1: Dacă ai de pisat de cu sata, trebuie să vă apară

ていうことはない。

0: Did you provide additional data to the Presiding Service?
1: आज हामी पहिलो जानु पूर्वको लक्ष्यहरूको बारेमा विज्ञप्त कुरा सुन्छौँ।
2: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी नसर्ने, जमिन भुक्को फुल्ने, धाना काटे वा पहिले काटेको छ भने धाना फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: ल, पहिलोका पनि लक्षण हुन्छ नि भनेको। हामीले त पहिलो ईश्वरको लीला बुझाउँछौँ त। सधैँभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।
2: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मुल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका कोरहरू ढल्किने जस्ता लक्षणहरू देख्न सक्छ।
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर थाहा हुन्छ। पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, त्यतिकै गइहाल्नु भएन।
2: त्यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लानु भनेको जोखिम पढौँ हो। सामानको लोभ गरेर अनुरोध गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान पनि जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यान नभए के धन के
0: भन्छ।

ಸೊ ಕಾಫಿ ಎಂದು ಸೊ ಸಿಂಗಲ್ ಪ್ಯಾನಲ್ಸ್ ಪಾಸ್ಟ್ ಬಿಟ್ಟು ಜನ

के कम पानी पर्ना पूर्वानुमान तलमा विभागको पूर्वानुमान अनुसार आज राजधानी ग्यासका हिमाली पहाडी भूभागमा हिमाली भूभागका डान्ती ठाउँमा तथा प्रदेशका तराई भूभागका कुनै ठाउँमा पानी परिस्थितिका सम्भावना रहेमा तर सहित पश्चिम तराईका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कम र पूर्वानुमानमा

Para.

चालू आर्थिक वर्ष 2082 की राशि यस वर्षी नगरपालिकाका विभिन्न वडामा प्रसारण भए कृषि विकास शाखामा दर्ता भएका क्रियाशील कृषक समूहहरू नवीकरण र नयाँ गठन भई दर्ता नभएका दर्ता पूर्ण इच्छुक कृषक समूहहरू दर्ताका लागि नक्सी बमोजिमका आवश्यक कागजातहरू सहित

0: सुन्छौ नि र प्रहरीलाई पनि खबर गर्ने उहाँहरूलाई विश्वसँगको कि विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो एकचोटि सुन्छौ नभने प्रहरीलाई खबर गर्नु विश्वसँगको कि विवाह गरे मतलब विवाह हुन्छ यसको विवाह गरे कारणले हुन्छ विवाह गराउने है कानुन बमोजिम कारवाही पनि हुन्छ
1: बाल विवाह कानुनी अपराध हो यसलाई आजैबाट

Gracias.

0: कपड़ा मास का पन्ना कोई यत्तिकै बोकी लगाएर बिसाल्ने
1: धेरै बेर होइन अहिलेसम्म केही भएको छैन
0: यसरी नारी नारीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले क्रिया गरे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खाता रोग लाग्न सक्छ हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको कठोर तरकारी खानेलाई सिङ्गटा लाग्ने टाउको दुख्ने मुसा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे

0: Peter, Component Hill, Riceville, Sarah Machine, Harvester, Snapcot, or the Rack, was a functional town of the plate machine, Quinn at the Sun Center, Chetty Kisani Congress of Milik Saman Club, the bar, was a particular sub Milik Kisikor machine, plate is set to mop on a light. Cover from a snake, or a mother at a paper at the top. हजुर आफ्ना पेट किसी सम्बन्धी कमल समान किन चाहति यदि चाहति कसले सन्तव्य पाँच परिवार पशुपतिनाथ सप्लाय छ
1: सम्पर्कमा 98582014 हो 98224680
0: र पञ्चमन सरकारी संस्थाको पछि लाख पसल र ठाउँसे रोडको उत्तर पाँच र जानकारी कराइदिए
2: Thank you.

नगरपालिका कर्मचारीहरूलाई जलख पैसा प्रयाण घटना अब हुन जस्ता

0: शून्य निर्माणको खर्चमा पूर्ण पारदर्शिता, निर्णयको खर्चमा पूर्ण पारदर्शिता र स्थानीय सरकारको अवधारणा, प्रभावकारी गुनासो सुनवाई प्रणालीको सामाजिक जवाबदेहिताका संयन्त्र संस्थागतका सुझाव दिनुभयो। सेवाग्राही मैत्री सेवा प्रवाह योजनामा नागरिकको अर्थपूर्ण सहभागिता, बजेट तथा योजना निर्माणमा पारदर्शिता, विकास निर्माणमा गुणस्तरको जवाबदेहिता, सार्वजनिक सम्पत्ति संरक्षण, जनप्रतिनिधि तथा कर्मचारीको आचार संहिता प्रभावकारी कार्यान्वयन, युवा हुकुम सुशासनको साझेदार बनाए, सामाजिक समावेशीकरण तथा डिजिटल सुशासनको संस्थागतका सुझाव दिएका संघ सुशासनका वार्षिक प्रतिवेदन, सार्वजनिक प्रणा सुझाव समेत तिरबाद बाँच नेपालका कार्यकारी निर्देशक नमस्कार सराव केन्द्रीय अध्यक्ष शिव कुमार पर्मा संस्था सचिव सुझाव पत्रमा पत्र बुझे सुझाव समेत निर्माण भर्ती प्रहरी एक महिनामा लागू औषध सहित एक्काइस जना पक्राउ पर्दा साउन महिनामा 357 ग्राम 437 मिलिग्राम लागू औषध ग्राम सुध सहित एक्काइस जना प्रहरी पक्राउ पर्नको लागू औषध नियन्त्रणको लागि भर्ती प्रहरी सीमामा कडाई गर्दा सीमावर्ती क्षेत्रमा से प्रहरी तिनू लागू औषध सेवन गर्दा तथा ओसार पसारमा संलग्न भने नियन्त्रणमा नीतिहरूलाई लागू औषधमा 18 मुद्दा दर्ता विरोधमा 18 जना अनुसन्धानका क्रमहरूलाई पर्दिन प्रहरीका तथ्याङ्कमा उल्लेख भइसक्दा थारू समुदायमा आजकाल हरेली पूजा अथवा धाम गर्नेहरूबाट प्रभाव भेटी निम्ति पाँच सामूहिक रूपमा हरेली पूजा गर्न चलन सुनिक सङ्घरिया पुष्पा चौधरी एक रिपोर्ट।
1: थारू समुदायमा नै हरेली पूजा गर्न चलन बा बाँसगरी पाँच बाँसगरी गुरुवा रामसे
2: पञ्च ठाकुर पञ्चको यहाँ दादा भाइ भगवान् जगन्नाथी बाजे जोगी बाबा बाजे राजा चन्द्री बाजे कर्मपुर बाजे चन्द्रुजा कृष्णिया बाजे
1: दुई दिन लगाकर हरेली पूजा गरी था। पहिला दिन भूमिदेव अथवा पहिला ठाउँमा रहल 25 कोटी देवता पुकर्ती पूजा पेजी ठाकुरसे हरेली दोस्रो दिन काका छाता फेरि गुरुवार रामसिंह थारू
2: हामीले आज जस्ता हरेली पूजा गर्दै काल हामीले जामन डाल्यो हामीले खेती किसानी धान हरियर गराइन पुर्खादेखि तराएर चाहिँ हरियर गराइन धान बाली गएँ भने भगाइन
1: समुदायमा वर्षमा आधा दर्जन जात्रा सामूहिक पूजा गर्न चलन बा सामूहिक पूजा पुनौ दुई दिनमा ठाकलसी पुनौ एक दिनमा निम्जथा पूजाका खर्च कसैको छुट्टी थाट बाँसगरी बर्गर नयाँमा थारू ठुला पूजा गर्दछ गाउँ मन्दा बजना बन्द गर्न चरण बाटी हरेली पूजा पाछ मन्दा बजाए राम रमाइलो गर्न डबर खुल्ठाकोमा मान्यता बा थारू समुदायमा बाँसगरी नगरपालिकामा अब 41 ठाउँबाट जहाँ परम्परागत भाषा संस्कार संस्कृति जीवित भयो तर यी बारेमा युवा पुस्ताहरूको

0: साझा छ बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो नसा मुटु चेक जाँच गरिन्छ।
1: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
0: प्यारालाइसिस भई मुख पाकिने नसा च्यातिएर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी र थाईको क्यान्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
1: नसा च्याकिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपन्चर थेरापीबाट सफल उपचार गरिन्छ।
0: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक एकल महिला अनाथ बालबालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रहरी शाखा बाँसवाडी
1: सम्पर्क नम्बर 0484001 र 4002010।

Außerdem

कार्यसँग आएर उहाँहरूले सफल उपचार गरिसकेको छ र अब घाउ खतेरा कस्तो सबै घाउ खतेरा भए पनि सबै घाउ खतेराहरूमा हामीहरू अवसरता गर्ने गर्छौँ जस्तो मासु भएको आँखामा मेरो अन्ठानब्बे पाँच अस्सी छ्यासी एक सौ अठाइस अन्ठानब्बे चार अस्सी छ्यासी एक सौ अठाइस अन्ठानब्बे बिस सत्ताइस उन्तिस एकतालिस हो। मलाई एकपटक सेवा गर्ने मौका अवश्य दिनु

0: सही कुरा बुझौ।
1: किशोर अवस्थामा जब उमेर चाहिँ तपाईँको 15 वर्ष नागिसकेपछि जेन्टली विभिन्न किसिमको हर्मोनल विकासहरू चाहिँ सुरु हुन थाल्छ। थायराइडको विकास भयो, रिप्रोडक्टिभ अर्गन्सहरू जुन हामी ती क्रमिक रूपमा विकास हुँदै जान्छन्। त्यो बेला अनेक किसिमको मनमा उत्पन्न हुन्छ। हर्मोनको विकास क्रममा चाहिँ शरीरको चाहिँ हाइट ग्रोथ बढ्नु बाहेक शरीरका चाहिँ प्रजननको अङ्गहरू हुन्छ जुन त्यसको स्वस्थ रूपमा चाहिँ त्यसको पनि वृद्धि हुन्छ। कार प्रकार बढ्छ, सोचमा फरक आउँछ, दारी ढुङ्गाहरू चाहिँ बढ्दै जान्छन्। होइन उनीहरूलाई नाइट फोर स्वप्न दोषहरू हुने सम्भावना बढी हुन्छ र धेरैभन्दा धेरै देखिन्छ पनि। सेक्सुअल विकासको कुराहरू लिएर सोचिरहनु भयो भने एन्जाइटी हुन्छ। त्यही भएर नबढ्ने, चिन्ता गर्ने, सोचिराख्ने

是在四楼。

गाली गर्ने हप्काउने त्यस्तो गर्नु झन् चिन्तित भाइभित्र सक्छ। उहाँ यो उमेरमा उहाँ अनेक किसिमको मनमा हुँदा साथीभाइको माध्यमले अथवा घर परिवारकै अरू सदस्यहरूको माध्यमले उनी बुझाउने खोज्ने अथवा डक्टर नलग्ने त्यसरी चाहिँ गर्दाखेरि

Thank you.

0: व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फल फुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताउ।
2: रेडियो द्वारा जनहितकारी सन्देश।

Sabes, pues ahí está.

0: Gas cylinder overtracking line को सतर्क प्रणाली व्यवस्थित करना निर्देशन विदेशी सहयोग राष्ट्रीय बजेट और सरकारी कोष मार्फत चलाउन सरकारलाई निर्देशन नेपाल सहित चार देशबीच अनुसार सूचना आदान प्रदान सम्झौता तीन वर्षीय बालिकाको हत्या प्रकरणमा बारामा प्रदर्शन न्यायालयको महाकर्ती राजमार्ग ठक्क राजमतीमा सरकार विस्तार मन्त्रालय बाँडफाँड भने अझै टुङ्गिएन थापामाथिको कारवाही र प्रभावितले मतभेद चल्कियो
1: थापालाई

रेकॉर्ड सड़क अवरुद्ध आक्रोश को अभिव्यक्ति भाई दीर्घकालीन समाधान का प्रभावकारी कार्यान्वयन प्रहरी प्रति जनविश्वास पुनर्स्थापित कर नेपाल भारत सीमा व्यवस्थापन संयुक्त कार्यक्रमको चौथो बैठक जुनमा जान्छ। दुई देशका अधिकारीहरू सहभागी बैठकमा सीमा स्तम्भ तस्कर जाँच पीडीएस म्यापिङ र सीमा क्षेत्रका बासिन्दाको जमिन सम्बन्धी विकर सङ्कलन लगायत विषयमा छलफल भइरहेको छ। तर बैठकको चासो सीमा विवाद समाधान

त्यसरी

چھوٹے اگر یہ خراب نہ پڑے گا تو سن دیر کو ساتھ ہمیں نیپال آئے لے گا میں دیا سن دیتا ہوں رہا بہت سپن کا سمسیا ایک بار سو دیتا سمدھار کرنا نیرد سن دیر کو ساتھ प्रतिनिधि सभा को सार्वजनिक रेखा समिति ने विदेशी सहयोग राष्ट्रीय बजेट और सरकारी कोष प्रणाली बाटी परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नगद वस्तु र प्राविधिक जुनसुकै सहयोग भए पनि सकेसम्म सरकारी कोष मार्फत परिचालन गरी रेखा परीक्षणको दायरामा ल्याउन सक्ने निर्देशन दिएको समितिका सभापति पदक बहादुर खटुवाले बताउनुभयो। त्यस्तै विदेशी सहयोगको प्रतिबद्धता प्राप्ति खर्च र शोध भर्नाको एकीकृत अभिलेख राख तथा सबै सहायता सूचना प्रणालीमा अनिवार्य कर्ता गर्न निर्देशन दिएको छ। त्यस अघि बैठकमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सुनिल वर्तेले वैदेशिक सहायता र सहुलियतपूर्ण ऋण खर्चै गरेकाले अब विकासका लागि निजी क्षेत्रको पुँजी परिचालन गर्नुपर्ने बताउनु भएको छ। सरकारले निजी तथा संस्थागत लगानी आकर्षित गर्ने नीति लिएको उहाँको भनाइ छ। नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिले भोलि बैठक बोलाएको छ। बैठक बिहान 11 बजे पार्टीको केन्द्रीय कार्यालय शाह नेपालमा बस्नेछ। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठक बोलाए पनि के कस्ता विषयमा छलफल हुने हो भन्ने एजेन्डा सार्वजनिक गरिएको छैन। पार्टीभित्रको अनुशासन सम्बन्धी विषयमा निर्णय गर्ने जिम्मेवारी पाएको समितिको बैठकलाई कंग्रेसभित्र चासोका साथ हेरिएको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले सरकार विस्तार गर्दै महामन्त्री नियुक्त गर्नुभएको छ। मुख्यमन्त्री थापाले आफ्नै दल नेतृत्व एमआलए सहित सत्ता साझेदार नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट मन्त्री नियुक्त गर्नुभएको हो। एमालेका भरत केसीलाई भौतिक पूर्वाधार विकास मन्त्री र ज्ञान बहादुर तामाङलाई भिन्न विभागीय मन्त्री बनाएको छ। सत्ता साझेदार नेकपासँग मन्त्रालय वर्षा टुङ्गी र बाँकी रहेकाले केही मन्त्रीको जिम्मेवारी पछि तोकिने मुख्यमन्त्री थापा यसैबीच बागमती प्रदेशमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको विषयले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा आन्तरिक विवाद सर्किएको छ। पार्टीको निर्देशन विपरीत सरकारलाई समर्थन गरेको भने राप्रपाले प्रतिसन्धिले दलका नेता उद्धव थापामाथि कार्यवाही गरेको छ। राप्रपाको सचिवालय बैठकले थापालाई प्रदेश संसदबाट पदमुक्त गरी प्रक्रिया अघि बढाउने र पार्टी सदस्य समेत खारेज गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिम्बेले बताउनुभयो।

0: पार्टीले बागमतीमा कुनै दललाई समर्थन नगर्न आफ्ना सांसदलाई निर्देशन दिएको थियो तर यही निर्णयमा पार्टीभित्र मतभेद देखिएको छ। नेता कमल थापाले उद्धव मार्कीको कारवाही प्रति असहमति जनाउँदै नोट आउट डिसेन्ट दर्ता गर्नुभएको छ। नेपाल भुटान बंगलादेशमा यसबीचमा वस्तु संसारमा आइपुग्न अधिनै सूचना आदान प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता अनुसार अब सीमाबारीबाट सम्मान संसार कार्यालयमा आइपुग्नु अगाडि नै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले गर्दा संसार अधिकारीहरूलाई जोखिमको विश्लेषण गर्न अपहरित वस्तुको सर्वसम्म नियन्त्रण गर्न र सही कारोबार गर्ने व्यापारीहरूको सामान छिटो जाँचपास गराउन सजिलो हुने संसार विभागका सूचना अधिकारी किशोर बर्तुवाले जानकारी दिनुभयो। चौथो संस्करणको नेपालजु वर्ल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेल सङ्घीय पर्यटन प्रावधानमा ठुलो पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका सप्ताहरूङ गाउँपालिकाको लुटेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको र नेपालमा पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता आउँदो शनिबार आइतबार त्रिपुरेश्वर स्थित दशरथ धर्मशालामा रहेको राष्ट्रिय खेलकुद परिषद राखेको कवर हलमा हुने भएको हो। आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
1: रिपोर्ट सांसदको प्रभावकारी प्रस्तुतिका लागि अध्ययन अपरिहार्य

यस्तो छ गोप्य र निशुल्क रूपमा सुन्छ र सबै सम्बन्धका लागि आवश्यक पहल गर्छ।

greenclimate.conva. Please do.

तथ्य र प्रमाण सहित बोल्न संसदले अध्ययन गर्नुपर्ने

0: ప్రతి రిపోర్టింగ్
1: संसदका लागि अध्ययन नै प्रभावकारी प्रस्तुतिको आधार संसदमा विषय प्रस्तुत गर्न संसदले गर्नुपर्ने तयारी सहितको सम्भाव श्रृङ्खला हेलो संसद लगायतका सामग्री बाँकी नै छन् सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: कार्यक्रम ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृङ्खला हेलो सांसद।
1: नमस्कार, समाज श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लिल प्रकाश चौल। आजको समाज श्रृङ्खला हेलो सांसदमा हामीसँग बर्दिया क्षेत्र नजिकबाट निर्वाचित सांसद ठाकुर सिंह थाल हुनुहुन्छ। हार्दिक स्वागत छ। लामो समय पत्रकारित गर्नुभयो, सांसद भएर अगाडि बढ्दै गर्दाखेरि त्यो मैले धेरै कुरा सिकिसकेको थिएँ, देखिसकेको थिएँ। त्यस कारण अलिक सजिलो अथवा पत्रकारिता अलिक फरक यता संसदको सांसदको यात्रा चाहिँ फरक गर्छ भने फरक के भने नि, हामी प्रत्येक पत्रकार हुँदाखेरि म संसारको राज्यले खबरदारी गर्ने, राज्यले चाहिँ यो ठाउँमा यस्तो गर्नुपर्छ भनेर भन्थ्यौँ। तर संसदले चाहिँ के भयो भने हामी खबरदारी त गऱ्यौँ, तर अन्त खबरदारी गरेको चिजलाई इम्प्लिमेन्ट कसरी गर्ने भन्ने चाहिँ संसदको भूमिका चाहिँ रहेछ, किनभने आवश्यक पर्ने कामहरू गराउने होइन, त्यसले कसरी पुरा गर्ने भन्ने चाहिँ संसदको कर्तव्य राज्यसँग पहुँच्ने हो। अहिले चाहिँ प्रत्यक्ष रूपमा बोलेर कानुन बनाएर हामीले चाहिँ त्यहाँ समस्याहरू गरेर समस्याहरूलाई इम्प्लिमेन्ट गर्ने प्रयास गर्छ। त्यसैले पत्रकारिता संसदको भूमिकामा त धेरै डिफरेन्स नै भइरहेको।
2: प्रश्न गर्नु अथवा समाचार लेख्न सोचेको कि त्यहाँ
1: प्रश्न गर्न सजिलो, त्यो इम्प्लिमेन्ट गर्न र जवाब दिन चाहिँ गाह्रो।
2: पछिल्लो संसदको गतिविधिहरूमा तपाईँको कस्तो छ त्यसमा बुझाइ? सांसदहरूको भूमिका, सरकारमा रहेका दल, प्रतिपक्षमा रहेका दलको जुन खालको व्यवहार भइरहेको छ,
1: प्रतिपक्ष भेटेको छु भने त्यो आफ्नो आफ्नो भूमिका गर्नुपर्छ। उहाँले हामीलाई खबरदारी गर्नुहुन्छ, अब हामी सत्ता पक्षमा होइन, अनि हामी चाहिँ कहीँ गल्ती गरेका छौँ, कहीँ चाहिँ हामी बाटो गिराएका छौँ भने उहाँहरूले खबरदारी गर्नुहुन्छ। त्यसरी मैले चाहिँ त्यति ठुलो लिइरहेको होइन, उहाँहरूको सबै कोही भूमिका हो। अथवा चाहिँ पोलिटिकल साइन्स के भन्छ भने, संसद भनेको प्रतिपक्ष हो, भनेको अधिकांश सबै प्रतिपक्षहरूले गर्नुहुन्छ, कमजोर छ सत्ता पक्ष, किनभने पार्टी भइसकेपछि अब संसद पार्टी भइसके हामीले आफ्नो सबै बोल्ने होइन, जसले प्रतिपक्षले चाहिँ हाम्रो अहिलेसम्म देख्छु प्रतिपक्षहरूले चाहिँ राम्रै भूमिका भएको छ। हामीले चाहिँ धेरै विषयवस्तुमा हाम्रो फिर्ता दिने हाम्रो सरकारले तपाईँलाई यो अक्षर हुन्छ है भन्ने चाहिँ हामीलाई बाटो देखाइरहेको छ।

0: निर्माण पदार्थको एक पटकको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य
2: रेडियो गुरुबाबा एफएमद्वारा 40 बजे सन्देश।

0: स्वास्थ्य सेवा आवश्यक परेमा कौशल्य अस्पताल बासगढीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध।
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट, छाती, कलेजो, नसा, मुटु चेक जाँच गरिन्छ।
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख बाँगिने तथा च्याकिएर हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एकुपेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली सात पाँच बढी
0: सम्पर्क नम्बर 0484-0012 र 4002-10 कौशल्य अस्पताल बासगढी खुला चोक नजिक।

Yeah, I need to talk about it,

तो चाहेको हो। त्यसको रुसले आक्रमणमा भएको स्थानको निरीक्षणमा गरेका थिए। राजधानीका विभिन्न स्थानमा भएका आक्रमणमा कम्तीमा 15 जनाको ज्यान गएको छ भने 40 भन्दा बढी घाइते भएका छन्। कियमा रहेका बीबीसी संवाददाता ड्यान जोन्सन भन्छन्, शहरको बाहिरी भेगमा कयौं आवासीय भवनहरूमा क्षति पुगेका छन् भने केही घरहरू त्यत्तिकै देखिन्छन्। त्यो क्षेत्रमा बस्ने कम्तीमा 2 जनाको ज्यान गएको छ, थुप्रै घाइते भएका छन् अनि बाँचेकाहरू पनि घरबार विहीन भएका छन्। स्थानीय विद्यालयहरू र बाल अस्पतालमा पनि क्षति पुगेका छन्। बीबीसीका ड्यान जोन्सनको भनाइ, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओडेसा क्षेत्रमा रहेको मोल्डोभासँगको एउटा सीमा नाका

सम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूहका अनुसार उक्त क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणमा खटिएका स्वास्थ्य कर्मीहरूका लागि 50,000 भन्दा खोप रहेका छन्। हालसम्म इबोलाबाट 5,000 भन्दा बढी संक्रमित भएका छन्, जसमा 2,300 मृत्यु भइसकेको छ। संयुक्त राष्ट्र संघले अफगानिस्तानको तालिबान सरकारले 11 दिन अघि हिरासतमा लिएका आफ्ना दुई कर्मचारीलाई रिहा गरेको जनाएको छ। ती दुई कर्मचारीलाई हेरात प्रान्तमा पक्राउ गरिएको थियो। तालिबानको गुप्तचर निकायले उनीहरूलाई किन पक्राउ गरिएको थियो भन्ने कारण बताएको छैन। स्थानीय समाचारहरूका अनुसार ती दुई कर्मचारीले हेरात प्रान्तमा महिलाहरूलाई हिरासतमा लिएको विषयमा जानकारी गराएका थिए। तालिबानले 5 वर्ष अघि शक्तिमा फर्किएपछि महिला र बालिकाहरूको धेरै अधिकारमाथि नराम्ररी बन्देज लगाएको छ।

किधर प्रहार कर लिया था थी। जापान का अधिकारी ती चेप्यास जापान को विशेष आर्थिक क्षेत्र इजेड बाहर खसे देखिए बताया। यी प्रक्षेपणहरू दक्षिण कोरिया र अमेरिका बीच भइरहेको संयुक्त सैन्य अभ्यासका क्रममा भएका हुन् र

0: ஆதிக்கம்
1: பிடிச்சிருக்கும்.

I think it's

विश्वास गर्न सही घटनाले पाइला उर्दको

सहकारी पछि बाजा प्रान्तका प्रणाम रोडके सोझी उत्तर सरलमा पुगिरहेछ।

सबै ठाउँका पत्थरहरूको औषधि उपचार

0: दिवस आउने जमिन भक्क फुल्ने राजा पाट्ने वा पहिले फाटेको छ भने राजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: पहिलोका पनि लक्षण हुन्छन् न भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने सङ्केत थाहा हुने रहेछ है।

Sundays.